0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر 3801-386-5453
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई
2: अपना शहर अपना घर मेहरापुर और मेहरापुर की आवाज GAFM 94

جی واپس آ چکے ہیں دوبارہ سے آپ لوگوں کے پاس, اور آپ سن رہے ہیں جی ایف ایم 88 نیٹ ورک. ہمارے ساتھ یہاں پر موجود ہیں جناب سکھر مورو میرپور خاص مٹیاری سکرن مہرا پر مادلی 92 نوریا باد, اور جناب لاڑکانہ کے لائیو اسٹوڈیو سے آپ سن رہے ہیں وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو. بالکل جی, وائٹ ایش بیوٹی پروڈکٹس کے بارے میں تو خیر ہم بات کریں گے, لیکن ساتھ ساتھ یہاں پر بات ہو رہی ہے ڈی اسکن بیوٹی پروڈکٹس کے بارے میں. تو ڈی اسکن بیوٹی پروڈکٹس میں آپ اچھے سے جانتے ہیں کہ ڈی اسکن بیوٹی کریم ہے اور آپ کو ڈی اسکن فیس واش مل رہا ہے. یہ دونوں پروڈکٹ ابھی مارکیٹ میں ان ہیں. باقی اگر آپ ڈی اسکن بیوٹی کریم کا استعمال آلریڈی کر رہے ہیں تو میرے ساتھ شیئر کیا کریں. ویسے بھی اگر آپ ڈی اسکن بیوٹی کریم کا استعمال کر چکے ہیں تو یقین جانے کہ آپ کو یہ لگتا ہوگا کہ بھائی ہاں ہاں اساں چونا نا سیف ہتھن میں اچھی ویا آہوں. کئی مرتبہ یہ تھیندو ہے نا اساں دل چوندی ہاں بس اساں ہتھ ہتھی کا آہوں. تو بالکل ویسے جڑی تاں ڈی اسکن بیوٹی کریم جو استعمال کرنا تاں کے خبر پئی جی ویندی ائی تاں جی دل میں بالکل یہ تاں یہ چوندا تاں ہاں اساں جی اسکن جکا نا ہتھی کی تھی ویا. تو ڈی اسکن بیوٹی کریم تاں جی خوبصورتی میں نہ صرف اضافہ آنی دیا بلکہ تمہاری اسکن کی حفاظت بھی کر دیا ہے. کیونکہ جناب ڈی اسکن بیوٹی کریم جو ہے نا اسے تیار ہی اس طرح کیا گیا ہے اور ہر طرح سے آپ کی اسکن کے مطابق ہے جناب. سب سے پہلی بات تو یہ ہے کہ بھائی ڈی اسکن بیوٹی کریم ایک میڈیکیٹڈ فارمولا ہے, ڈاکٹرز کی نگرانی کے اندر تیار کی گئی ایک ایسی پروڈکٹ جو کہ آپ سب لوگ ڈیزرو کرتے ہیں. ویسے تو آپ مارکیٹ جاتے ہیں تو آپ کو بہت سارے کیمیکل سے بھرے ہوئے پروڈکٹ مل جائیں گے اور وہ آپ کو جلدی میں گورا بھی بنا دیتے ہیں. اور صرف گورا ہونا خوبصورتی کی علامت نہیں ہوتی, میں ہمیشہ اس بات سے ذرا آپ لوگوں کو اویئر کرتی ہوں کہ صرف گوری رنگت ہی حسن نہیں ہوتا بلکہ آپ کے چہرے کی اسکن جو ہے نا اس کا کلیئر ہونا بھی بہت ضروری ہوتا ہے. آپ کے چہرے پر رنکلز نہیں ہونے چاہیے, نشانات نہیں ہونے چاہیے, آپ کی اسکن جو ہے وہ سافٹ ہونی چاہیے, گلوئنگ ہونی چاہیے, تبھی جا کر آپ مکمل خوبصورت بنتے ہیں. اور یہ سب کام جو ہے وہ ڈی اسکن بیوٹی کریم یوں چٹکیوں میں کر دیتی ہے. تو ڈی اسکن بیوٹی کریم آپ استعمال کیجیے جو کہ 2-in-1 ہے, یعنی کہ یہ ایک نائٹ کریم بھی ہے اور آپ کے چہرے پر جب آپ استعمال کریں گے تو آپ کو ایسا حسن ملے گا, ایسی خوبصورتی ملے گی جیسے آپ کو مہنگا سا فیشل کرا کے آئے ہیں. کیونکہ ڈی اسکن بیوٹی کریم کے اندر وائٹامن بیٹس ہیں اور مائکرو بیٹس ہیں, اور وائٹامن بیٹس اور مائکرو بیٹس جو ہے نا یہ دونوں چیزیں فیشل کے اندر یوز کی جاتی ہیں. تو بالکل ویسے ہی آپ کے لیے ڈی اسکن بیوٹی کریم کے اندر بھی ایڈ کی گئی ہے تاکہ آپ کی اسکن کی جو ہے نا وہ حفاظت بھی ہوتی رہے اور آپ کی اسکن کی خوبصورتی جو نا وہ بھی برقرار رہے. تو ڈی اسکن بیوٹی کریم کا استعمال آپ سارے لوگ کر سکتے ہیں, مرد حضرات ہیں, خواتین ہیں, آپ کی خوبصورتی کو ایسے صفائیاں وی آئی پی بنائی چلیں دی. اور ڈی اسکن بیوٹی کریم ایک نائٹ کریم ہے تو اسے آپ رات کے ٹائم استعمال کیجیے گا. اور ڈی اسکن بیوٹی کریم جب آپ استعمال کریں گے تو صرف 2 راتوں کے استعمال سے آپ کو اچھے ریزلٹس ملنا اسٹارٹ ہو جاتے ہیں. تو صرف 2 دنوں میں واضح نتائج کے لیے آپ ڈی اسکن بیوٹی کریم کا استعمال کر سکتے ہیں جو کہ جدید اجزاء, جیسے آپ کو پتا ہے کہ اس کے اندر الفا آربوٹین بھی ہے, کوجک ایسڈ بھی ہے, گلوٹاتھائیون بھی ہے, یہ تمام چیزیں جو ہے نا ڈی اسکن بیوٹی کریم کے اندر ایڈ کی گئی اور آپ کی اسکن کے اندر تک جا کر آپ کی اسکن کو اس طرح خوبصورت بنا دیں گے کہ آپ کے چہرے پر ڈارک سپورٹس ہو یا ہائپر پگمنٹیشن ہو یا پھر آپ کے چہرے پر بہت زیادہ اس طرح کے مسئلے ہیں جو کہ بھائی آپ چاہتے ہیں کہ یہ ختم ہونے چاہیے, آپ کی اسکن موئسچرائز نہیں ہے, تو ہر طرح سے آپ کی اسکن کو جو ہے نا خوبصورت بنائے گا, چمکدار بنائے گا اور آپ کی خوبصورتی کی جو ہے نا وہ ایک الگ ہی لیول ہو جائے گی. ویسے آپ کی جلد کی ساخت جو ہے نا وہ بہتر ہو جائے گی اور آپ کو ایسا محسوس ہوگا کہ بھائی اب ہماری اسکن جو ہے وہ نرم ملائم اور سافٹ ہونا اسٹارٹ ہو چکی ہے. تو ڈی اسکن بیوٹی کریم کے اتنی سارے فائدے ہیں جب آپ کو ملیں گے جب آپ ڈی اسکن بیوٹی کریم کا استعمال کرنا شروع کریں گے. ڈی اسکن بیوٹی کریم کو استعمال کس طرح کرنا ہے, کیونکہ یہ ایک نائٹ کریم ہے تو اسے آپ رات کے ٹائم استعمال کریں گے, سونے سے پہلے آپ نے بس ڈی اسکن بیوٹی کریم کا استعمال کرنا ہے. اور سب سے پہلے آپ کیا کرتے ہیں, اپنا فیس واش کریں گے. فیس واش رات کا جو ہوتا ہے نا وہ بہت زیادہ امپورٹنٹ ہوتا ہے, بہت زیادہ امپورٹنٹ ہوتا ہے. اگر آپ رات کو فیس واش نہیں کر کے سوتے ہیں تو یقین جانے اپنی اسکن کے ساتھ آپ دشمنی کر رہے ہیں. رات کو فیس واش لازمی کیا کریں, لازمی. مطلب ایسا نہیں کہ اگر آپ نائٹ کریم لگا رہے ہیں تبھی آپ فیس واش کریں گے, اگر آپ نہ بھی لگائیں تب بھی آپ رات کا فیس واش اسکپ بالکل بھی نہ کیا کریں. رات کو فیس واش کریں, اچھی طرح سے اپنے چہرے کو کلین کریں, اس کے بعد ڈی اسکن بیوٹی کریم اپنے چہرے پر اپلائی کریں. سافٹلی نرم نرم ہاتھوں سے آپ اپلائی کیا کریں, اور جب آپ نائٹ کریم لگا رہے ہوتے ہیں تو اس کو مساج نہیں کیا کریں, یہ چیز بھی تھوڑی سی ڈسٹرب کر دیتی ہے آپ کی اسکن کو. تو بالکل جی آرام سے لگائیے, پیار سے لگائیے اور محبت سے لگائیے, آپ کو ملے گی ایسی خوبصورتی جو کہ آپ ہمیشہ سے ڈیزرو کرتے آ رہے ہیں. اور اس کے ساتھ ساتھ خوبصورتی کی بات ہو اور اسکن کیئر آپ ذرا اگنور کریں تو یہ کیسے چلے گا. تو اسکن کیئر بہت زیادہ ضروری ہو جاتی ہے. اگر آپ کو دن میں ٹائم نہیں ملتا, آپ مہنگے مہنگے پارلر نہیں جا سکتے ہیں, فیشیلس نہیں کرا پاتے ہیں, آپ کے پاس اتنے پیسے بھی نہیں ہیں, آپ کے پاس اتنا ٹائم بھی نہیں ہے, تو بس آپ ایک ڈبی جو ہے نا پرچیز کریں گے جس کا نام ہے ڈی اسکن بیوٹی کریم. اور یہ
डब्बी आपके स्किन के लिए बहुत ज्यादा फायदेमंद है, ऐसा जादुई सा असर हो जाएगा और एक मैजिकल प्रोडक्ट है, बस आप इसे लगाएंगे तो आपकी खूबसूरती आपको चुटकियों में मिल जाएगी और वो वाली खूबसूरती जो हमेशा आपके साथ मौजूद रहने वाली है। तो जल्दी जल्दी इसे इस्तेमाल करती रहिए, खूबसूरती का ख्याल रखिए और हमेशा के लिए हसीन, प्यारे और पुरकशिश बनते जाइए। अच्छा, तो यहाँ पर आप जितने भी लोग हमें सुन रहे हैं सबको वेलकम एंड खुशामदीद कहा जाता है। प्रोग्राम के दूसरे घंटे में हमने एंट्रियां मार ली हैं और जितने भी लोग हमारे साथ हैं जनाब वेलकम। और साथ ही साथ मैंने आज आप लोगों से सवाल पूछ लिया है कि आप मुझे बता रहे हैं, फर्ज कर लीजिए अगर आपको फ्यूचर में जाने का चांस मिल जाए, यानी कि फ्यूचर में आप चले जाएं, तो आप अपने लिए क्या देखना पसंद करेंगे कि भाई हम फ्यूचर में तो गए हैं लेकिन हम अपने लिए ये देखेंगे भाई हमारे पास बड़ा घर है, गाड़ी है, ये है, वो है, ये सब मिला या नहीं मिला देखेंगे या क्या देखेंगे, जल्दी से मुझे बताइए हमारे प्रोग्राम का हिस्सा बनते जाइए। और आप मुझे 8881 और फेसबुक पर ज्वाइन करते जा रहे हैं तो फेसबुक वाले लोग पोस्ट को लाइक और शेयर करते जाइए, ऐसे आपकी मोहब्बतें जो नए प्रोग्राम से साबित होती हैं, तो मोहब्बतें दिखाइए, पोस्ट को लाइक और शेयर करते जाइए। बाकी आपके मैसेजेस की जानब आते हैं, बिल्कुल जी यहाँ पर पैनल की जानब आते हैं तो आपके मैसेजेस हैं और ये हमारे साथ हैं जी हमारी फजली। और फजली क्या कहती है, कहती है अस्सलाम वालेकुम जी, वालेकुम अस्सलाम, वालेकुम अस्सलाम, गुड आफ्टरनून, वेलकम कहते हैं स्वीटी आपको भी और कहती है कि सलाम टू माई स्वीट हार्ट मॉम एंड कायनात और सब स्वीट सिस्टर्स को। ओके जी, ओके, सबको वेलकम कहते हैं आपकी तरफ से और आपको भी वेलकम कहते हैं अपनी तरफ से और जी हमारे साथ हैं यहाँ पर और भाऊ, एक सॉन्ग सुनाओ शाम जो दिलकश नजारो तू ऐ माँ, काशिफ अघाणी की आवाज में, बिल्कुल जी आपके लिए लगाएंगे गाना। गोट गुलाब लगा रही खान, साबिर लगा रही, सुल्तान लगा रही, रिजवान लगा रही, वालेकुम अस्सलाम, वेलकम श्योर नाइस, प्लीज प्लीज समीना गुडी, ओके। और ये भाऊ लिखते हैं कि अच्छा भाऊ जी मैं डी स्किन ब्यूटी क्रीम यूज करूंगा अच्छा अच्छा, वैसे आप डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर सकते हैं। डी स्किन ब्यूटी क्रीम जो है ना, ये एक ऐसा प्रोडक्ट है जो कि भाई मेडिकेटेड फार्मूला है। बहुत से लोगों की स्किन थोड़ी कॉम्प्लिकेटेड टाइप सी होती है ना, यानी कि सर्दियों में तो उनकी स्किन बड़ी ड्राई हो जाती है लेकिन गर्मियों में बड़ी ऑयली हो जाती है, उनको समझ नहीं आता कि भाई मेरी स्किन ऑयली है या ड्राई है या फिर सेंसिटिव है, लेकिन इस स्किन को कॉम्बिनेशन टाइप कहते हैं जो कि भाई हर मौसम के हिसाब से चेंज होती रहती है। तो अगर आपकी स्किन भी कॉम्बिनेशन टाइप है तो आप भी डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर सकते हैं, क्योंकि डी स्किन ब्यूटी क्रीम हर मौसम में भी यूज की जा सकती है, हर स्किन के ऊपर भी यूज की जा सकती है और हर एक इंसान यूज कर सकता है, चाहे आप मर्द हजरात हैं चाहे आप खवातीन हैं, तो बस इस्तेमाल कीजिए और खूबसूरत हो जाइए। और कहते हैं कि भाओ भाओ पैनल पे नजरें करम करें, पैनल पर ही मेरी नजरें करम है, कॉमेंट्स की जाने में गई नहीं हूँ। और कहते हैं मैं तो कराची से सुन रहा हूँ, यहाँ नहीं मिलती, कराची में नहीं मिलती तो नंबर के ऊपर रابطہ किया करें जी, नंबर किस लिए बताती हूँ बाकी। ओके जी, नंबर आपको बताने लगी हूँ, जल्दी से नंबर्स के ऊपर रापता कीजिए ताकि आप दुनिया के किसी भी कोने में हैं तो वहां पर डी स्किन ब्यूटी क्रीम आपके लिए अवेलेबल हो जाए। तो नंबर है जनाब 03-12-50-25-907 बुड़ी 312 पंजाह पंजवी 970 ब्यू नंबर आहे 03-27-38-43-09 बुड़ी 332 73 84 309 ही नंबर आ बिल्कुल तुम डायल करी पाने करीबी जनरल स्टोर से अवेलेबल कराए सको था, चाहे तुम दुनिया के केड़े भी कोने में हुंदा तुम जिलाए डी स्किन ब्यूटी क्रीम अवेलेबल कराई वेंदी, ठीक है। और जी हमारे साथ है मुनव्वर अली मुगल भाई, मीरपुर खास ही हमारा शो सुन रहे थे, सिद्रा मुस्का नाइस शो, मीरपुर खास FM की आवाज बहुत स्लो है, आवाज तेज करवा दें, ये चीज मैंने भी जरा देखी है, मीरपुर खास में जो होता है ना कभी गाने की आवाज बहुत स्लो आती है, आरजे की आवाज बड़ी तेज आती है, तो थोड़ा जो ना वो सिस्टम को सेट रखें जी, आवाज को जरा ऊंचा कर दे, कुछ नहीं होता और ये जरा सिस्टम का जो ना थोड़ा इशू है वाकई उनका, मुझे भी लगता है जब हम सुनते हैं जी मीरपुर खास का प्रोग्राम तो है उनके अंदर ये चीज, ठीक करें जी आप आवाज को जरा तेज कीजिए, कुछ नहीं होगा, लोगों तक आवाज ज्यादा पहुंचेगी और ज्यादा लोग हमें सुन पाएंगे। अच्छा ये मुनव्वर भाई हमारे साथ है, बहुत शुक्रिया, थैंक यू वेरी मच आपका। बाकी आप फेसबुक वाले लोगों की जाने भी आ जाते लेकिन मेरे पास एक गाना मौजूद है तो हम जरा सोच रहे थे कि एक गाना भी सुन लेते हैं, तो ये वाला गाना सुनते हैं।